नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। वित्त मन्त्री जयन्त मल्ल बरुवाले आज विधानसभामा 2026-27 वर्षको पूर्णाङ्ग बजेट पेश गर्नुहुनेछ। बजेटमा डाक्टर हिमन्त विश्व शर्माको दोस्रो कार्यकालको 5 वर्षको वार्षिक कार्यसूचीको रूपरेखा प्रतिफलित हुनेछ भनेर शासकीय पक्षले प्रकाश गरेका छन्। उतातिर प्राक बजेट छलफलमा बीजेपीका संकल्प पत्रलाई आधार हिसाबले बजेटको प्रस्तुत गरिएको छ भनेर वित्त मन्त्रीले प्रकाश गरेका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अटल अविरल अग्रगामी लक्ष्यले यसपालिको बजेटमा प्रस्तुति गरिएको छ भनेर मन्त्रीले प्रकाश गरेका छन्। बजेटमा उन्नयनमूलक व्यय वृद्धि, आन्तर्गाठो सबलीकरण र सामाजिक सुरक्षा योजनालाई अग्राधिकार दिएको छ भनेर सरकारी सूत्रले प्रकाश गरेका छन्। आज पेश हुने बजेट आगामी 23 जुलाईमा सदनमा गृहीत हुनेछ। उतातिर हिजो असम विधानसभाको बजेट अधिवेशनमा चौथो दिनको 6 गुरुत्वपूर्ण विधेयक

पुस्तक पेश गरिन्छ। जागिरोडमा रहेको अर्धचालक परियोजनाले 23,000 प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको अवसरहरू सृजना गरेका छन् र यो उद्योग वाणिज्य र सार्वजनिक उद्यम मन्त्री विमल बोराले बताए। हिजो विधानसभामा विधायक अखिल गोगोईले सोधेको लिखित प्रश्नको जवाबमा मन्त्रीले यो कुरा बताए। उनले आदिवासी असमियाका दक्ष युवाहरूलाई भर्ना प्राथमिकता दिइनेछ भनेर असमका 504 महिलाले नसरपुरमा र दोस्रोमा रहेको टाटा इलेक्ट्रोनिक सुविधाहरूमा अर्धकालीन प्याकेजिङ र इलेक्ट्रोनिक्स निर्माणका अनुभव हासिल गरेका छन्। उनले उच्च प्रविधि उद्योगहरूमा काम गर्ने आवश्यक सिपहरू प्राप्त गर्ने बेङ्गलुरमा प्रशिक्षक दिएको छ। मन्त्रीले भने कि डिब्रुगढ विश्वविद्यालयले कक्षा कार्यकल विकास गर्ने अर्धचालक सिद्धान्त र अनुप्रयोगहरूमा स्नातकोत्तर डिप्लोमा पाठ्यक्रम सुरु गरेका छन् र असम स्किल विश्वविद्यालयले डिजिटल उत्पादन प्रविधिमा डिप्लोमा पाठ्यक्रम तयार गर्न थालेका छन्। राज्य सरकारले शिल्पी जुबिन गार्गको स्मृति रक्षाको लागि अभिलाषी चिन्ता गरेका छन्। जुबिन गार्गको स्मृति रक्षाको निम्ति राज्यका प्रत्येक विधानसभा समष्टिमा एउटा गरी उन्नत मानको अत्याधुनिक प्रेक्षागृह सांस्कृतिक केन्द्र स्थापन गर्न र यस बारेमा सांस्कृतिक केन्द्रहरूलाई नियमित सङ्गीत नृत्य र आनुषङ्गिक पाठ्यक्रमको बिनामूल्य शिक्षा प्रदानको विषयमा पुँजी आवन्टनद्वारा समयमा विवेचना गरिनेछ। सांस्कृतिक परिक्रमा विभागका मन्त्री विमल बोराले हिजो विधायक बेबी बेगमले उठाएको प्रश्नको उत्तरमा विधानसभामा यो कुरा भन्छन्। उहाँले भन्छन् कि गत 16 नोभेम्बरमा अनुष्ठित मन्त्रीसभाको बैठकमा ग्रहण गरेको सिद्धान्त अनुसार शिल्पीको अन्त्येष्टिक्रिया सम्पूर्ण भएको स्थानको उन्नयन र रूपान्तरको उद्देश्य एउटा योजना वास्तविक गर्नलाई चाहिने व्यवस्थाहरू चूडान्त साथै सरकारलाई परामर्श गरी अघि बढाउने निम्ति निकैजना विशिष्ट व्यक्तिलाई लिएर एउटा कमिटी गठन गरी दिएको छन्। सांस्कृतिक परिक्रमा मन्त्री विमल बोराले हिजो जनता भवनमा असमिया शिल्पीलाई युनिकमा अन्तर्भुक्त गर्नलाई गठन गरेको विशेषज्ञ समितिका सदस्य र सांस्कृतिक परिक्रमा विभागका विषयहरूसित एउटा बैठकमा मिलित हुन्छन्। बैठकमा असमिया शिल्पीको युनिक डोर स्वीकृत लाभको क्षेत्रमा अन्तर्गाठोको जानकारी लिन्छन् र यो पदक्षेप चाँडै वास्तविक पार्न विषयमा छलफल पनि गरिन्छ। बैठकमा मन्त्री बोराले असमिया शिल्पीको संस्कृति लाभको लागि चलिरहेको प्रक्रियाको समय समयमा जानकारी लिनलाई विषयहरूलाई निर्देश दिएका छन्। हिजो अनुष्ठित अर्को एउटा बैठकमा असमिया चलचित्र र मनोरञ्जन जगतका निम्ति अलग्गै टिटी प्लेटफर्म स्थापनको पर्यालोचना पनि गर्दछन्। फ्रान्सले विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। दलले हिजो अमेरिका युक्तराष्ट्रको बोस्टनमा अनुष्ठित प्रतियोगितामा पहिलो क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 गोलमा परास्त गर्दछन्। खेलको पहिलो पाली गोल शून्य रूपले समाप्त भएपछि किलियान बाप्ले 60 मिनटमा उस्मान डेम्लेले 67 मिनटमा गोल द फ्रान्स विजय सुनिश्चित गरेका छन्। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछौँ आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगावाट्समा। समय यसबेला दिउँसोको 3:22 र 56 सेकेन्ड भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा स्वागत छ। कार्यक्रममा प्रस्तुत छ वार्ताको कार्यक्रम। यसै कार्यक्रममा आउनुहोस् त सुनौ हाम्रो ग्रहहरूमा पपुलेसन वृद्धिको प्रभाव, यस शीर्षकमा यो वार्ता। वार्ताकार हुनुहुन्छ करण छेत्री। हामी सबै एउटा पृथ्वीका बासिन्दा हौँ। यही पृथ्वीले हामीलाई शुद्ध हावा, स्वच्छ पानी, उर्वर माटो, वन, नदी

0: र मृत्युको दर घटे सँगसँगै जनसङ्ख्या तीव्र गतिमा बढ्दै गयो। आज विश्वको जनसङ्ख्या अरब भन्दा बढी पुगेको छ। यसैले विकासको अवसरहरूको सृजना गरेको छ, तर वातावरण प्राकृतिक स्रोतहरूमा ठूलो दबाव पनि पारेको छ। जनसङ्ख्या बढ्दै हाम्रो ग्रहमा कस्तो प्रभाव पर्दछ? सबैभन्दा पहिलो कुरो, प्राकृतिक स्रोतहरूको जनसङ्ख्या बढ्दै जाँदा मानिसहरूलाई धेरै खाना, धेरै पानी, धेरै ऊर्जा, खर चाहिन्छ। यी आवश्यकताहरू पूरा गर्न वन फाँड्ने गरिन्छ, खेतीयोग्य जमिन विस्तार गरिन्छ र प्राकृतिक स्रोतहरूको अत्याधिक उपयोग गरिन्छ। यसको परिमाण स्वरूप वन क्षेत्र घट्दै जान्छ, वन्यजन्तु वासस्थान नष्ट हुन्छन्, जैविक विविधता सङ्कटमा पर्दछ। जनसङ्ख्या वृद्धिको अर्को गम्भीर असर पानीमा देखिन्छ। पृथ्वीमा पानी प्रशस्त भए पनि पिउने योग्य पानी सीमित छ। जनसङ्ख्या बढ्दै पानीको माग पनि धेरै सहरहरूमा भूमिगत पानीको स्तर घटिरहेको छ। कतिपय ठाउँमा स्वच्छ पिउने पानीको अभाव सामान्य समस्या बनिसकेको छ। यसै गरी जनसङ्ख्या बढ्दै जाँदा फोहोर पनि बढ्छ। प्लास्टिक, इलेक्ट्रोनिक्स फोहोर र अन्य ठोस फोहोरको मात्रा बढ्दै जान्छ। यदि यसको उचित व्यवस्थापना गरिएन भने नदी, ताल, वन, समुद्र प्रदूषित हुन्छन्। त्यसैले वातावरण मात्र होइन मानव स्वास्थ्यलाई पनि गम्भीर असर गर्छ। अब कुरा गरौँ वायु प्रदूषणको। धेरै मानिसहरू हुँदा धेरै सवारी साधन चल्दछ, उद्योगहरू बढ्छ र ऊर्जा खपत बढ्छन्। जीवाश्म इन्धनको अत्याधिक प्रयोगले कार्बन डाइअक्साइड लगायत हरित गृह ग्यासको मात्रा बढाउँछ। यही कारणले जलवायु परिवर्तनको समस्या झन गम्भीर बढ्दै गएको छ। आज हामीले विश्वभरि असामान्य गर्मी, अत्याधिक वर्षा, बाढी, डढेलो र हिमनदी पगल्ने घटनाहरू देखिरहेका छौँ। यही सबै समस्यामा जनसङ्ख्या वृद्धि, प्राकृतिक स्रोतहरूको अत्याधिक दोहनले प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको छ। जनसङ्ख्या वृद्धिले सामाजिक क्षेत्रमा पनि असर पार्छ। धेरै मानिस हुँदा शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, आवासमा ठूलो दबाव पर्छ। सहरहरूमा भिड बढ्छ, ट्राफिक जाम बढ्छ, प्रदूषण बढ्छ र जीवनको गुणस्तरमा असर पर्छ। हाम्रो जनसङ्ख्या वृद्धि पहिलोभन्दा कम भए पनि सहरीकरण तीव्र रूपमा बढिरहेको छ। यी चुनौतीहरूलाई समाधान गर्ने दीर्घकालीन योजना आवश्यक छ। तर एउटा महत्त्वपूर्ण कुरा के हो भने जनसङ्ख्या आफैमा समस्या होइन। यदि जनसङ्ख्यालाई गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य र सिप विकास र रोजगारको अवसर उपलब्ध गराउन सकियो भने जनसङ्ख्या देशको सबैभन्दा ठूलो शक्ति बन्न सक्छ। जापान, दक्षिण कोरिया र सिङ्गापुर जस्ता देशहरूले शिक्षित र दक्ष जनशक्तिको बलमा उल्लेखनीय विकास गरेको उदाहरण हामीसँग छन्। हामी के गर्न सक्छौँ? सबैभन्दा पहिलो जिम्मेवारी नागरिक बन्नु हो। पानी अनावश्यक र प्रयोग नगर्ने, बिजुली बचत गर्ने, प्लास्टिकको प्रयोग घटाउने, सार्वजनिक यातायातको प्रयोग घटाउने, एकैसम्म वृक्षारोपण गर्ने बानी लगाउनुहोस्। घरमै फोहोर छुट्याएर व्यवस्थापना गर्ने, पुनर्प्रयोग गर्ने मिल्ने सामग्री प्रयोग गर्ने, वातावरण संरक्षणको अभियानमा सहभागी हुने जस्ता साना प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। दिगो विकास, परिवार नियोजन, गुणस्तरीय शिक्षा, हरित ऊर्जा, वन संरक्षण र प्रभावकारी फोहोर व्यवस्थापनाको लगानी बढाउन आवश्यक छ। हामीले सधैँ सम्झनुपर्छ एउटा कुरा कि पृथ्वी हाम्रो मात्र होइन, आउने पुस्ताको पनि साझा सम्पत्ति हो। आज हामीले गर्ने निर्णय भोलिको संसार निर्धारण गर्दछ। यदि हामीले अहिले नै वातावरण जोगाउने प्रयास गर्नेनौ भने भविष्यमा प्राकृतिक स्रोतहरूको अभाव र वातावरणीय सङ्कट अझै गम्भीर बन्न सक्छ। त्यसैले आजदेखि सानो परिवर्तन गरौँ। एउटा बिरुवा रोपौँ, पानी बचाउँ, प्लास्टिकको प्रयोग घटाउँ, वातावरणलाई माया गरौँ, जनसङ्ख्या तथा प्राकृतिक स्रोत बीच सन्तुलन कायम गर्ने सोच विकास गरौँ।
1: यतिन्जेल श्रोताहरूले वार्ताको कार्यक्रममा सुनिरहनु भएको थियो।

हाम्रो ग्रहहरूमा पपुलेसन वृद्धिको प्रभाव यस शीर्षकमा यो वार्ता वार्ताकार हुनुहुन्थ्यो करण छेत्री। यसका साथै हाम्रो वार्ताको कार्यक्रम हिटुङ्गिन्छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411।